0: हामी तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज। पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएमको समय हो, अहिले मध्याह्न 12 बज्यो।
1: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ केही रिमिक्स गीतहरू।
2: आस्था सुनच्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरेला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका मारवाड़ी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार,
2: प्रोप्राइटर खर्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98 23 65 82।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
4: फोन नम्बर 98 11 33 96 97।
5: सूचना सूचना सूचना, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
0: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6,

0: कार्की नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सोभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिसो गाउँपालिका 2, 3, 4 र 6।
1: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
1: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 सम्खुवासभा, 0294200049 भोजपुर,
1: नवीन कुमार डागी 9852055079 सम्खुवासभा, जुनिता राई 9852077376 भोजपुर।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाँझोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992, 9843450019 र 9814361188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153877775।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
2: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू:
2: नेपाली नागरिकताको प्रमाणपत्र,
3: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
2: जग्गाको नापी नक्सा,
3: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
3: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
5: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
3: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
3: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
3: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय, सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभराईले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-4000 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लचित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207373776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानेभन्ज्याङ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 99।
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: J. Silman's ATM.
1: एकका तट्याखराको मिलेरी अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852519753 र 029560553।
3: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएमको समय हो, अहिले दिउँसो 1 बजे।
4: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ हिन्दी भाषाका गीत तथा संगीतहरू।

0: ওটা মাজা কিং, ও মাজে কিং।
1: কি
0: ঘরে নাই যাইছা কা?

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो।
1: श्रोताहरू अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ केही लोक दोहोरी भाकाहरू।
2: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखरीवास खादरी 3 धरथुमका शंखुवा सभा।

0: के भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर, आऊ रमाइलो गर।

0: सुन है, आज गाडागाडी र सँगैको आदिवास बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि, तैँ नाच्न त देख्ने भाइ भयो, तैँ नाच, अब अनि भन्छ म तैँ नाच, तैँ नाच के यो सब बात
0: होइन होइन, हल्ला नगर। अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच दिनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ। हिरे
3: दिलमा आएर म नाच्न पर्ने,

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनु आएलाई फोन जाने लस्करे म पनि लागे
1: ए हल्ला नगर त्यही।

0: केटीहरु माथि रोटी घरमा सबैजना आइसक्यो अरे, तिमीहरू त कति नकल गरेर बसेको, ढिला भइसक्यो, छिटो आइदियो।
1: आयो आयो
2: ओए सुन न, अझ त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि।
0: आज जस्तो के आओस्, हामी पनि चार घरे साइदियो। के हो केटी हो?

0: हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइ मगर।

0: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शङ्खवासभा पाखीवास एफएम समय सूचक यो पाखीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
1: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध
2: खागबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
1: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
1: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: जग्गाको नापी नक्सा
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान शङ्खुवा सभा

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरले गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: रक्षा म्युजिक प्रणाली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनुहोला।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
2: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
3: के को अवरोध हो यो बाटो बाटो फेरि
4: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
5: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
5: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
3: निकिता किराना पसल तुम्लिङगार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
6: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 99। मिसन टेरेन सप्लायर्स,
3: आठबारी 9 तुम्लिङकार सङ्खुवा सभा।

0: ठेक्का पेट्याक्रको मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खादारी दिन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
4: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय संखुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
5: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
2: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण,
2: सुन्तला जनसंख्या सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3-4-5-6-7, चैनपुर नगरपालिका 5-6-8-10-11, खादबारी नगरपालिका 1-2-4-5-6-7-8-9-10-11, सभापोहरी गाउँपालिका 1-2, सिलिचोङ गाउँपालिका 3-4-5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपा सिलिछो गाउँपालिका 2-3-4-6।
6: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 सिएस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
6: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0295-420-49 भोजपुर,
6: नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसाले खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98-520-58-129, वडा सचिव उपेन्द्र भट्ट 98-520-04-00, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
1: www.pmamp.sankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।

0: प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू।
1: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखीवास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले साँझ 5 बज्यो
1: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा संगीतहरू
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले साँझ 5

सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बालगीतहरूको संग्रह आरोह सर्वत्र बजारमा उपलब्ध छ। आरोह

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
2: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खर्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 5
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुरा

सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह

0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पैसा अभावमा सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनाबारे संसदमा प्रश्न सम्बन्धी खबरबाट सप्तरीको राजविराज नगरपालिका 14 पर्साहेकी बबिता पासवानले पैसा अभावका कारण अस्पतालको गेट बाहिर सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनाबारे प्रतिनिधि सभामा सरकारसँग जवाफ मागिएको छ। सांसदहरूले केही हजार रूपियाँ अभावकै कारण गर्भवती महिलाले अस्पतालमा उपचार नपाएर सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्। उनीहरूले यो घटना नेपालको स्वास्थ्य सेवा र सुरक्षित मातृत्वको अवस्थामाथि नै प्रश्न उठाउने घटना भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सरकारको ध्यान आकर्षण गराउँदै प्रधानमन्त्री बालेन शाहले चुनावका बेला गोजीमा पैसा नहुँदा पनि उपचार पाउनुपर्छ भन्ने नारा दिएको स्मरण गराउनुभयो। उहाँले प्रधानमन्त्रीसँग आफ्नो घोषणा कार्यान्वयनमा राज्य कहाँ उभिएको छ भनेर प्रश्न गर्नुभयो।
1: गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेण्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेण्डा कार्यान्वयनको लागि लागू गर्नको लागि आजसम्म नीति नियममा के परिवर्तन गरेको छ, के बहस गरेको छ म सोध्न चाहन्छु। त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो कि गरीब भएर जन्मिनु यो देशमा अपराध हो?
0: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनामा सरकार जिम्मेवार र जवाबदेह हुनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारीले केही हजार रूपियाँ अभावमा गर्भवती महिलालाई अस्पतालको गेट बाहिर पुग्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर विषय भएको बताउनुभयो। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले आर्थिक अभावकै कारण महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गर्नुभयो। उहाँले सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवा संविधानले सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनमाथि प्रश्न उठाउनुभयो।
2: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्रीजी।
0: राष्ट्रपाकी सांसद तथा चिकित्सक डाक्टर तोसीमा कार्कीले अस्पताल पुगेकी प्रसूति पीड़ामा रहेकी महिलालाई तत्काल उपचार र सुरक्षित भर्ना गर्नुपर्ने बताउनुभयो। अस्पतालबाट महिला कसरी बाहिरिन्, पैसा अभावबारे जानकारी पाएपछि सामाजिक सेवा इकाई र आमा सुरक्षा कार्यक्रम किन सक्रिय भएनन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने उहाँको भनाइ छ।
1: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस्, चिन्ता नलिऊ बबिता, म तिम्रो साथ रहछु। फ्री डेलिभरी प्रसव बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्, प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नुपर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
0: घटनाबारे स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढ़ाएको छ। घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि अनुसन्धान भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलको 5 सदस्यीय टोली राजविराज पुगेको छ।
3: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीयज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ।

0: घटनाको जानकारी प्राप्त हुन साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै मिनका लागि राजविराट पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाको सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बर 8 असोजमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। सचिव राईले भन्नुभयो, महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन कार्यक्रम छ। महासभामा 81 मुलुकका राष्ट्रप्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ।
2: रसुवागढ़ीको बाढ़ीबाट 5130 जना बेपत्ता भएका छन्। 1385 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भेटिएका मध्ये शनाखत भएका शवहरूको संख्या 104 मात्रै छ, अरूको शनाखत हुन सकेको छैन। प्राधिकरणका कर्मचारीहरूले दिनौ जसो बेपत्ताहरूको आँकड़ा केलाइरहेका छन्। अहिलेसम्मको आँकड़ामा केहीको संख्या घट्न सक्ने देखिएको छ भने अरू थप केही व्यक्ति बेपत्ता भएको हुन सक्ने आशंका छ। शुरूमा जसले आफ्ना मान्छे बेपत्ता भएका छन् भनेर नाम टिपाउनुभयो, कैयौंको उद्धार भइसकेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महताले भन्नुभयो, उद्धार भइसकेपछि टिपाइएका ती नाम हटेका छैनन् कि भन्ने हाम्रो अनुमान हो। उद्धार भएकाहरूको नाम समेत बेपत्ताको सूचीमा रहेको भएपछि रुजु गर्दा संख्या केही घट्न सक्छ।
1: सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्र पुनरूत्थानका लागि 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालय प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढ़ी पश्चात सो क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीको पठन पाठन अवरूद्ध छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ।
2: गत भदौ 10 गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडा पखाला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनुभयो। यद्यपि समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले झाडा पखाला बाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण भने हालसम्म देखा नपरेको स्पष्ट पार्नुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिनुभएको छ।
2: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थाहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालक ले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो। विक्रम सम्बत 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको उहाँको भनाइ छ। उहाँले विपदपछिको पुननिर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेमा रहनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सभापति थापाले कंग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्यल नरहेको धारणा राख्नुभयो। पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उहाँले बताउनुभयो। त्यस्तै उहाँले नागरिकसँग टुटेको विश्वास पुनर्स्थापित गर्न महाधिवेशन र दशैं लगतै 77 जिल्लामा गाउँ गाउँ पुग्ने गरी देशव्यापी अभियान शुरू गरिने पनि जानकारी दिनुभयो।
1: अर्थमन्त्री डाक्टर सोनी मुआर्यले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज शेषनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेज मार्फत काम अघि बढ़ाइएको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत घोटेकोची बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी सर्वसाधारणलाई राहत पुनस्थापनाका लागि अध्ययन भइरहेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खरिदिनेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण भ्रमण विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको हो। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। एपमा सम्बन्धित व्यक्तिको राजधानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ। यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ़ने गरेकोमा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ। उहाँका अनुसार विभिन्न व्यक्ति तथा संघ संस्थाले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतको रूपमा प्रयोग गर्न सकिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो।
3: नेपाली कांग्रेसका 25 जना नेताहरूले अपील जारी गर्दै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णयको वार्ता गर्न आग्रह गरेका छन्। कंग्रेसले असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगिर 21 23 गतेसम्म महाधिवेशन गर्दै हुनुहुन्छ। कंग्रेसका नाममा 15 महाधिवेशन 2 हुँदैछ, त्यसैले नेताहरूले दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरिरहेका छन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुर धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिनुभयो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो।
3: काठमाडौँको तीनकुने स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरेको अवस्थामा ग्यास बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारा स्थित जयश्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लोइटेललाई प्रहरीले पक्राउ गरेको छ। 38 लोइटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर 2 स्थानीय हुन्। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लोइटेलले प्रति सिलिण्डर 2750 ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। यता चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर यतिखेर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नलप्रासी, मकवानपुर, बारा, पर्सा, धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साई बाबा, नेपाल ग्यास गण्डकी, नलप्रासी, पर्दघाट सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 सेटमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेका छन्।
2: मलेसिया सरकारले नेपालका 25 म्यान पावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप 250 म्यान पावर कम्पनीलाई सब एजेन्टका रूपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ। मलेसियाको फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा यसअघि 25 म्यान पावर कम्पनीलाई मात्रै मुख्य कन्ट्राक्टरका रूपमा रहेको सूची सार्वजनिक गरेको थियो। एफडब्ल्यूसीएमएसमा 25 मात्रै म्यान पावर कम्पनीको नाम समावेश भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले व्यापक विरोध गरेका थिए। उनीहरूले मन्त्रालयलाई ध्यानाकर्षणसहित नाम फिर्ता लिन दवाब दिएका थिए, तर उक्त समस्या समाधान हुन नपाउँदै यसअघि सूचीकृत भएका 25 म्यान पावर कम्पनीको माथत काम गर्ने गरी सब एजेन्टको रूपमा थप 250 कम्पनीलाई सूचीकृत गरेर सूची सार्वजनिक भएको व्यवसायीहरू बताउँछन्।
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका 14 दुई, मोरङको लेटाङ नगरपालिका 4, बीपीसोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, कैलालीको धनगढ़ी उपमहानगरपालिका 7, जनआवाज चौकबाट 1 र टीकापुर नगरपालिका 9, खकरौलाबाट 2 पक्राउ परेका छन्। यस्तै नवलप्रासी पश्चिमको बर्दघाट नगरपालिका 4, देवीनगर स्थित बस पार्कबाट 1 तथा पर्साको सखुवा पर्सौनी गाउँपालिका 2, श्रीपुर बजार र पटेरवा सुगौली गाउँपालिका 5, मनिहरवा चोकबाट 1 पक्राउ परेका छन्।
2: रसुवाको भोटिकोसी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोशाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोशाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: एलजीलेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसीको कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनी वाग्लेको आश्वासनपछि आज 27.94 अङ्कले बढेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गर्नुभएको थियो। आज बिहान नेपाल आर्थिक पत्रकार समाज सृजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो।
3: अब विदेशका खबर। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेश मन्त्री बीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री च्यो युङले इरानी समकक्षी अब्बास अराघचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। केही दिन अघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाव दिँदै आउनु भएको छ। विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जल घाटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन। दक्षिण कोरियाले अवस्थाको मूल्याङ्कन गर्न टोली पठाएको छ।
2: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा उनले सेप्टेम्बर 9 महानिर्देशक टेड्रोस समक्ष राजीनामा बुझाएकी हुन्।
3: अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा साँझ 6 बजेदेखि खेल भइरहेको छ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ।
2: पोखरामा गत फागुनमा सम्पन्न 25 औं संस्करणको आहारा र गोल्ड कपबाट 3,21,939 रूपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरेको हो। प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङका अनुसार प्रतियोगिताबाट 1,33,23,485 रूपियाँ आमदानी भएको थियो। यता नेपालगंजमा रंगशाला कवर हलमा शनिबार भोलिदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर्विद्यालय मेयर कप तथा बी लेभल खुला पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि प्रतियोगिताले बाँकेको ब्याडमिण्टनको स्तर उकास्न महत्वपूर्ण सहयोग गर्ने 10 औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नेपालगंज ब्याडमिण्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्यमुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: पैसा अभावमा अस्पतालको गेट बाहिरै प्रसूति घटनाले संसद तात्यो। सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवामाथि प्रश्न। बबिता पासवान प्रकरणमा छानबिन शुरू। ड्यूटीमा रहेका अस्पताल कर्मचारी निलम्बित।
2: भोटेकोशी बाढ़ीबाट मृत्यु भएका र हराएकाहरूको एकिन संख्या निर्व्यूल हुन अझै केही समय लाग्ने। बाढ़ीले 9,000 विद्यार्थी प्रभावित। प्रभावित शिक्षा क्षेत्रको पुनरूत्थानका लागि 2,34,00,00,000 लाग्ने अनुमान।
3: प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई थप प्रभावकारी बनाउने। कालो बजारी गरेको आरोपमा काठमाडौँको गैरी गाउँबाट 705 सिलिण्डर ग्यास बरामद।
2: हर्मुजबारे दक्षिण कोरिया र इरान बीच छलफल। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी बाजेदद्वारा डब्ल्यूएचओबाट राजीनामा। बाजेदमाथि वित्तीय अनियमितताको आरोपमा अनुसन्धान जारी।
3: र 25 औं आहारा गोल्ड कपबाट 3,21,000 बचत। नेपालगंजमा भोलिदेखि मेयर कप तथा खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुँदै जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नु पर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालचालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
2: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
3: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
0: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
4: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
4: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
3: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
2: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
4: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
3: www.pmampsankhuwasabha.gov.np
4: बाट प्राप्त गर्न सकिनेछ।
0: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
4: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित
5: संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा।
2: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी 1 नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621 37744 र 98153877775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458989 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्राक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी दिन मंगला देवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029 560 553।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखीबास एफएम 104 मेगाहर्ज।
1: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले साँझ 7 बज्यो।
2: आदरणीय श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ नेपाली चलचित्रका गीतहरू।

0: उसो भने अघि त पूजामा खुब नाच्छु भन्थ्यो त, जाउन त नाच।
1: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन, यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ, यसो देखाइदिन्छु कि हो
0: जाउन त।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरी रस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: सधैँ चुहिरहने त्यो थोत्रो घरमा आमालाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेर सबैको बेटा एउटै हो, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे, एकचोटि त्यसलाई भेटौ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त म नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा फ्याट मिलाइदिएँ, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मलाई भाइ? तिनको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मलाई भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनेको गर्दना बेच, अहिले रोपेको पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस् म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आशामा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

0: तपाईँ सुन्दै हुनुहुन्छ पाथ्रीबास एफएम 104 मेगाहर्ज।
1: पाथ्रीबास एफएम समय सूचक। यो पाथ्रीबास एफएम को समय हो, अहिले रातको 8 बज्यो।
2: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा, अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामलीला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार।
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 43 65 82।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरापूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

साउने सधैँ यो कोकीसँग रक्सी खुवाउने खोइ आज हाम्रो टोलको मान्छेहरू त खोइ देख्दिन कहाँ गएछन् अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढो बुढो उफ्रिने त होला नि के को बन भोज हुन्छ त्यो त बगर भोज हो बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस चोकेर खाने

कराईदेखि तुलेसीमा लागिसक्यो खियाका हो, बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ, आफूले दुःख पाएको कसले कुरा गर्छ, आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज, मनको कुरा भङ्गे पारी खोलिदिन्छु हजुरहरूको माझ, तुले मादल ठोक खरिदरे झरोस् लापा परे परोस्,

0: no!
1: यो पापड फुटाएर यस्तो त्यो पुगुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा आज त्यो पुगुलीलाई कुटेर लोड गर्छु किपरमा। कसले यहाँ छु भनेर भन्दै पनि साउने म छैन भन्दिनँ ल।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295628655 संखुवा सभा, 0294200049 भोजपुर, नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर 6.0।
2: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बात, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982453049 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिस्थान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9813577775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444462
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804058989 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

माथि कमेज मेरो शिरमा ढाका टोपी चार जात छत्तिस वर्णको यो फुलबारी, यो फुलबारीको महु बोकेदारी।

सीत मुनि बास घरी आउ गरौ भेट रुख काट्ने बन्चरो त कपाल काट्ने कैची आइसक्रिम खुवाउँदै चढाउला भैँसी म खान्छु आ निकाल्छु सा म खान्छु खल्ती नहेर ढल्की म हाल्छु डिस्को बत्त

मेरो प्यारी बुढी, मेरी मुहन चुन्किरी बिचरा अहिलेसम्म मलाई भात पर्खी बसेको अरे। म बजार जुन कस्तो खतम थियो भने तिमी गाडो झरेर माथेर आएको कस्तो मलाई ला मेरी बुढी बुढी भन्दा रिसले ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु अङ्ग्रेजी बुझ्दैन तँलाई देखेर सातो पुत्र उठ्छ भने क्या ए मेरी प्राण प्यारी मलाई माया गरेछ तिमीलाई सम्झी आइपुगे म भित्र छिर्न थियो जाड भन्दा बढी मलाई तिम्रो लाग्छ भर आज रातमै भए पनि मर्दै आए घर ढोका खोल न कसरी आमा ढोका खोल न हो बाहिर जाडो कति साह्रो आखिनु ढोका खोल्नु परिस्थिति आमा ढोका खोल्न हो बाहिर जाडो कति साह्रो मर्न लाग्यो अब साथी भाइ भेट्दा फेरि हल्का दिनु पर्यो मैले खाएको कोदोको झोली तिमीलाई के भएको नगर्यो गफ घाफ गर्दै जाँदा दुई चार पत्र गयो दुःख सुखको कुरा

0: भगवान नत्र भुकुमा आरे निगाले तेरो साथ पत्र
1: त्यो धम्की चाहिँ भत्ती वालेका दिन हुन्छ राउदिन म त हैन कति घिस्न सकेको रात भरि
0: हैन राति खाएर के हो र दिउँछु हुन्छ होसमा अहिले ढोकोसँग भत्काइन्छ है माटेको चोसमा आफूले सङ्गीत गर्नु नै यार।

Bolsa, toca con el mole, viste, vuelve a mí.

0: बाहिर लडे हौ ढोका खोल भन्दैछु, आज ढोकै छोडिदिन्छु, सोचे दुःख दिन्छु यार, म त बाहिर लडिदिन्छु, म त बाहिर
1: ठेक्का त ट्याक्राक मिल हे। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525597353 र 029560553।

mira la mujer, mira la mujer. Santa, hasta ahora, mira la mujer.

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टा खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएमको समय हो, अहिले रातको 9 बज्यो।
4: आदरणीय श्रोताहरू, अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।